0: जिल्लामा गएर सम्पर्क गर्न भनेको छ। सरकारले गत वैशाखमा काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। सुकुम्बासीलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। अहिले पनि होल्डिङ सेन्टरमै रहेका उनीहरूलाई अब सम्बन्धित जिल्लामै जान भनेको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको हस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभएको थियो। वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरूले बताएका थिए। यस्तै हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकामा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले आश्वस्त पार्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै
2: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। त्यससँगै नेप्से परिसूचक 13.95 अंकले घटेर 2712 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका 1,13,62,465 किता शेयर 5,18,74,67,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 77 कम्पनीको शेयर मूल्य बढ्दा 193 कम्पनीको शेयर मूल्य घट्यो भने 7 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: जुम्लामा उत्पादन हुने स्याउको माग नेपाली तथा भारतीय बजारमा बढ्दै गएको छ। गत आर्थिक वर्ष 2082-83 जुम्लामा 1,42,45,000 केजी स्याउ उत्पादन भएको थियो। त्यसमध्ये 1,26,54,000 केजी अर्थात करिब 70% स्याउ नेपाली बजारमै खपत भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। उत्पादनको करिब 30% अर्थात 55,91,000 केजी स्याउ भारत निर्यात गरिएको थियो। प्रति केजी 74 रूपियाँका दरले बिक्री हुँदा 41,37,34,000 रूपियाँ आमदानी भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार भारतमा जुम्लाको स्याउ पहाड़ी चिसो स्याउका रूपमा लोकप्रिय छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। अल इण्डिया स्टुडेन्ट एसोसिएशन आइसाको आह्वानमा भएको प्रदर्शन गान्धी मैदानबाट राजभवनतर्फ अघि बढ़ने क्रममा प्रहरीले रोकेपछि झडप समेत भएको छ। प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा समेत प्रयोग गरेको थियो। आन्दोलनका क्रममा केही संचारकर्मी समेत घाइते भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान र बिहारका शिक्षा मन्त्री मिथिलेश तिवारीको राजीनामा माग गरेका थिए। साथै उनीहरूले प्रश्नपत्र चुवावटमा संलग्नमाथि कार्यवाही, शुल्क वृद्धि फिर्ता तथा शिक्षामा सुधारका विभिन्न माग पनि अघि सारेका छन्। यस्तै नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन कक्रोच जनता पार्टी सीजेपीले सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै

0: सरकार आफै जन्तर मन्तर वा तटस्थ स्थानमा आउनुपर्ने अडान दोहोर्याएको छ। सीजेपीले आफ्नो माग प्रति सरकार गम्भीर नभएसम्म औपचारिक वार्तामा सहभागी नै नहुने अडान दिएको छ।
1: अब खेल समाचार। जापानमा हुने बीसौं एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरूष कबड्डी टोली प्रशिक्षणका लागि भोलि भारतको हरियाणा जाने भएको छ। टोलीले हरियाणा स्थित सन्दीप नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्याण्ड जानेछ। त्यसपछि टोली प्रशिक्षण स्थलबाटै असोज 3-18 गतेसम्म जापानमा आयोजना हुने बीसौं एसियाली खेलकुदमा सहभागी हुनेछ। नेपाली पुरूष कबड्डी टोलीको एसियाली खेलकुदमा यो 5 सहभागिता हुनेछ। भारत जान लागेको पुरूष टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले आज एक कार्यक्रम बीच विदाई गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाड़ीहरूलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरेका छन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेस सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। कालीकोटको पलाता गाउँपालिकाकी पूर्व उपाध्यक्ष सहित 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
1: शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने मन्त्री परिषदको निर्णय। मीटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा।
0: पहिलो चरणमा 29 सुकुमवासीको नाम सार्वजनिक। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गिरिह जिल्लामा जान सरकारको निर्देशन।
1: भारतको दिल्लीपछि पटनामा पनि विद्यार्थी आन्दोलन चर्कियो। वार्ताका लागि सरकार जन्तर मन्तर आउनुपर्ने सीजेपीको अडान।
0: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भारत जाँदै राखेपद्वारा विदाई।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु। गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238।
4: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697।
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857 22 275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: लौ उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9857 30 504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने

0: तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरापान लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दूधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
4: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरोमा पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
3: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
4: चाड पर्व आउन लागिसक्यो। सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
3: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठग्ने हो कि भन्ने डर हुन्छ।
4: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
3: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
3: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
4: प्रोपराइटर तिलक रसाइली,
3: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर

0: संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
2: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
1: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हातखुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई डाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095268605
1: र 98103939040।

नियन्त्रणमा छ, केही ठाउँमा छैन भन्ने सूचनाहरू छ। बर्ड फ्लू बारे छलफलको माग गर्दै प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर मर र नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विश्वकर्माले यस्तो प्रस्ताव लगाउनु भएको हो। उहाँहरूले प्रतिनिधि सभा नियमावली 2083 नियम 71 बमोजिम जरूरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रस्तावका लागि लानुभएको हो। नेपालको अर्थतन्त्र स्वरोजगार र खाद्य सम्प्रभुताको एक प्रमुख आधार स्तम्भको रूपमा पोल्ट्री व्यवसाय क्षेत्र रहेको भनिएको छ। बर्ड फ्लूको गम्भीर महामारी र राज्यको नीतिगत तथा संरचनागत कमजोरीकै कारण कुखुरा पालन क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै छलफलको माग गरिएको छ। प्रस्तावमा उल्लेख भए अनुसार विगत 20 वर्षमा सन् 2004 देखि सन् 2023 सम्म देशमा कुखुराको मासु र अण्डा उत्पादनमा करिब 90% अभूतपूर्व वृद्धि भई कुल मासु उत्पादनमा यसको हिस्सा 30%बाट 40% पुगेको छ। तर बर्ड फ्लूको प्रकोप र सरकारी उदासीनताका कारण अरबौंको लगानी डुब्ने र लाखौंको रोजगारी संकटमा पर्ने स्थिति सिर्जना भएको भनिएको छ। बहुप्रजाति संक्रमण शुरूमा सन् 1978 पंक्षीमा मात्र देखिएको यो रोग अहिले गाई, बिरालो, कुकुर, बाघ, सिंह, स्याल र सुँगुर जस्ता स्तनधारी जनावरहरूमा समेत सर्न थालेको छ। महामारीको इतिहास र उच्च मृत्युदर विगतमा यसै समूहको भाइरस स्पेनिस फ्लू, एसियन फ्लू, हङकङ फ्लूका कारण करोड़ौं मानिसको ज्यान गएको थियो। मानिसमा यसको संक्रमण दर न्यून भए तापनि अहिलेसम्म संक्रमित भएका 954 जना मध्ये करिब 49% मानिसको मृत्यु भइसकेको विश्व तथ्याङ्कले देखाएको प्रस्तावमा उल्लेख छ। प्रस्तावमा उल्लेख भए अनुसार बर्ड फ्लूले यस वर्ष मात्रै नेपालमा करिब 7,50,000 पंक्षी, 10,90,000 अण्डा र 2,50,000 केजी दाना नष्ट भइसकेको छ। तीव्र गतिमा फस्टाउँदै गरेको आत्मनिर्भर यो क्षेत्रलाई रोजगार के जोगाउन राज्यका तर्फबाट के कस्तो कमजोरी भए भनेर पनि केलाइएको छ। यसरी बर्ड फ्लू बारे छलफलको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको छ। प्रस्ताव उपर शीघ्र छलफल होस् र छलफलले एउटा निचोड निकालोस्। निकालिएको त्यो निचोडले बर्ड फ्लू नियन्त्रणमा प्रभावकारी भूमिकाको काम गर्न सकोस् हामी अपेक्षा गर्छौं। कुनै पनि व्याधि, संक्रामक रोगहरू हामी सबैका साझा शत्रु हुन्, यसले मानवीय र आर्थिक नोक्सानी अवश्य गर्छ नै। त्यो आर्थिक र मानवीय नोक्सानीबाट जोगिन र जोगाउन सरकारले पूर्व तयारी गर्नुपर्दछ। बर्ड फ्लू मात्र होइन, अरू धेरै संक्रामक रोग संक्रमित हुन सक्छ। विश्वमा जहीँ भएको रोग व्याधि नेपालमा आउन सक्छ, किनभने हामी नेपालीहरू विश्व सम्पर्कमा छौं। एउटा विश्वबाट नेपाल घुम्ने पर्यटकको आगमन भइरहेको हुन्छ, निगरानी भइरहन्छ। अर्को हामी नेपाली नै पनि कामका निम्ति संसार पुगेका छौं, विश्वसँग हाम्रो सञ्जाल सम्पर्क छ। त्यसकारण विविध माध्यमले रोग व्याधि आउँछ, एउटा प्राकृतिक रूपमा आउने कुरा, अर्को मान्छेको माध्यमबाट पनि र सरसामानको माध्यमबाट पनि रोगहरू आउन सक्छ। त्यसकारण अरू सबै संक्रमित रोगहरूको नियन्त्रणका निम्ति, रोकथामका निम्ति, यसलाई नेपाल प्रवेश हुन नदिनको निम्ति लगाउनु पर्ने तयारी गर्नुपर्ने उच्च सतर्कता भइरहोस् र हामी यस्ता रोग व्याधिबाट बच्न सकौं। कार्यक्रम आवाजमा हामी यिनै र यस्तै हाम्रा जीवनसँग जोडिएका खबर पढ्ने प्रयत्न गर्छौं। झापाको गौरीगंज गाउँपालिका 3 का 52 वर्षीय किसान सीताराम खड्कालाई केही वर्ष अघिसम्मका ती दिन अझै झलझति याद आउँछ। असार साउनको हिलोमा दर्जनौं खेताला खोज्न घर घर धाउनु पर्थ्यो, महँगो ज्याला तिर्नुपर्ने र आकाशे पानीको भर पर्दा समयमा रोपाई नसकिने पिरिन्थ्यो। तर यो दृश्य अहिले फेरिएको छ, ठ्याक्कै यसको विपरीत भइसक्यो। खुशी चाहिँ पहिले 5 बिघा खेत रोप्न कम्तीमा 50 जना मजदूर चाहिन्थ्यो, 2 हप्ताभन्दा बढ़ी समय त रोपाई नै बित्थ्यो। समयमा मजदूर नपाइने, पाए पनि ज्याला महँगो हुने र खाजा खाना खुवाउँदा खुवाउँदै पैसा नै सिद्धिने पिर हुन्थ्यो। अन्नपूर्ण कृषक समूहका अध्यक्ष समेत रहनुभएका खड्का आफ्ना पुराना दिन सम्झँदै हुनुहुन्छ। बाली काट्ने र दाई गर्ने बेलामा पनि उस्तै साथ थिए, तर अहिले त्यो कथा इतिहास भएको छ। किसान खड्काको जस्तै अचेल झापाको अधिकांश खेतमा न त मजदूरको अभावले रोपाई रोकिन्छ, न त बाली भित्र्याउने ढिला भएको हुन्छ। हलो, कोदालो र गोरुको ठाउँमा अहिले झापाका धान खेतहरूमा राइस ट्रान्सप्लान्ट
कम्बाइन हार्भेस्टर र पावर टिलर जस्ता आधुनिक कृषि यन्त्रहरूले काम गरिरहेको देखिन्छ। केही वर्ष अघिसम्म मेसिनले पनि धान रोप्छ भन्दा पत्याउनै गाह्रो हुन्थ्यो। अर्का स्थानीय किसान तेजबहादुर मगरले विगत सम्झिँदै भन्नुहुन्छ, तर अहिले समय बदलिएको छ। खेत जोत्ने, बिउ छर्ने, धान रोप्नेदेखि बाली काट्ने र दाई गर्नेसम्मका सबै काम मेसिनकै भरमा हुन थालेको छ। पहिले हप्तौंसम्म खेताला खोज्न हैरान हुनुपर्थ्यो, अहिले घण्टौंमै घण्टामै काम सकिन्छ। यसले हाम्रो श्रम, समय र खेती गर्दा लाग्ने कुल खर्च आधा भन्दा बढ़ी घटाइदिएको छ। उहाँको खेतमा अहिले मजदूरको अभावले रोपाई रोप्नुपर्ने समस्याबाट मुक्ति मिलेको छ। अहिले राइस ट्रान्सप्लान्ट मेसिनले त्यही 5 बिघा खेत एक दिनमै रोपेर सकिन्छ। कम्बाइन हार्भेस्टरले 2-3 घण्टामै धान काटेर दाई गरी बोरामा हालेर घर पुर्याइदिन्छ। हर्षित मुद्रामा मगर भन्नुहुन्छ, जहाँ पहिले प्रति बिघा 15-18 हजार रूपियाँसम्म रोपाई कटाईमा खर्च हुन्थ्यो, अहिले मेसिनको प्रयोगले त्यो लागत झण्डै आधामा सीमित भएको छ। मुख्य गरी झापाका दक्षिणी क्षेत्रमा धान खेतीमा कृषि मेसिन तथा आधुनिक उपकरण प्रयोग गर्ने किसानको संख्या वर्षे नै तीव्र रूपमा बढ़दै गएको छ। धानको बिउ छर्ने, जमीन तयार गर्ने, रोपाई गर्ने, बाली काट्ने, दाई गर्ने र अन्न छुट्याउने सम्मका काममा मशिनको प्रयोग बढ़ेको छ। गाउँका अधिकांश युवा वैदेशिक रोजगारी र अन्य पेशामा आकर्षित भएपछि सिर्जित कृषि मजदूरको अभावलाई झापाली किसानले प्रविधिको प्रयोग गरेर अवसरमा बदल दिनुभएको छ। 50% अनुदानले नै त्यहाँ यान्त्रिकरणको लहर छाएको छ। हप्तौंसम्म काम गर्ने कामदार खोज्न, अरू व्यवस्थापनको जोरजाम गर्न मुस्किल हुन्थ्यो, अहिले मशिन पुगेपछि सजिलो भएको छ। काम छिटो मात्रै भएको छैन, खर्च पनि जोगाइदिएको छ। साना किसानको लागि त यस्ता मशिन औजारहरू वरदान जस्तै भएका छन्। युवा शक्ति वैदेशिक रोजगारीमा या शहर पसेका बेला गाउँमा काम गर्ने मान्छेको चटारो थियो, अहिले मेसिनले सजिलो बनाइदिएको छ। बरु भइरहेको यान्त्रिकरण नरोकियोस् र हामीले किसानका निम्ति सरकारी अनुदान, सरकारी सरसहयोग पनि प्रशस्त भएको यस्तै खबर सुन्न पाऊ। यो थियो झापाको समाचार। आधुनिक प्रविधिको प्रयोगबाट, मशिन औजारबाट कृषिमा झापाका किसानले क्रान्ति गर्दै गरेको यस्तै खबर। अरू ठाउँमा पनि केही थपिएका छन्। बरु हामीले यान्त्रिकरणलाई व्यवस्थापन गरौं र कतिपय खेतीपाती चाहिँ हाम्रो परम्परागत विधि प्रविधिबाट गर्दाखेरि अझ लाभ हुने गर्छ। यान्त्रिकरणसँगै हामीले चाहिने हाम्रा खेतबारीमा उत्पादन बढाउन सकौं, माटोको उर्वरा शक्ति पोषक तत्वलाई कायम राखौं, अनि हामीले गोठेमल हाल्न छोड्यौं, हाम्रो चाहिँ घर आँगनमै बनाएको हाम्रा गाईवस्तुबाट बनाएको यो गोठेमल हाम्रो चाहिने गाईवस्तुको मल हाल्न छोड्यौं भने माटो बिग्रन्छ, अनि माटोमा रासायनिक तत्व मात्रै बढ़ी भएपछि जैविक हलो भनेर चिनिने गणेउलाहरू रहँदैनन्। माटोलाई सपार्ने केही जीवहरू पनि हुन्छन् जो हाम्रा निम्ति सहयोगी जीवको रूपमा चिनिएका छन्। त्यस्ता जीवहरू, त्यस्ता किराहरू नमासिउन् र हाम्रा रैथाने बालीका जातहरू नमासिउन्, हाम्रो माटो नकिचियोस्। अहिले चाहिँ कतिपय खेती भइरहेका ठाउँमा रासायनिक मलले गर्दाखेरि माटो बिग्रिएको छ, माटो रोगी भएको छ। रोगी माटोलाई स्वस्थ बनाएर माटो उपचार गरी अब हामीले प्राङ्गारिक मलतिर, यो गोठे मलतिर ध्यान दिनुपर्छ। यसका निम्ति त यसको सजिलो तरिका भनेको, यसको चाहिँ आवश्यक काम भनेको धेरै पशुपालन हुनुपर्दछ। पहिले प्रत्येक घरमा प्रशस्त पशुपालन हुन्थ्यो, घाँसकै अभाव हुन्थ्यो। अहिले हाम्रा धेरै जसो गाउँहरूमा घाँस उरल धुरल छ, घाँस खुवाएर पाल्ने वस्तुभाव छैनन्, अनि घाँस खेती गर्ने अथवा घाँस काटेर ल्याउने वस्तुभाव पाल्ने जनशक्तिकै अभाव देखिन्छ। समस्या उही छ, वैदेशिक रोजगारीले हाम्रो देशभित्र भएका कतिपय रोजगारीहरू, कतिपय कामधन्दा र व्यावसायिक क्षेत्रहरू चाहिँ नष्ट हुँदैछन्। त्यसमध्ये एउटा हाम्रो गाउँघरमा बाँचेको, कसैले हिसाब नगरेको कृषि व्यवसाय पनि हो, जसले राष्ट्रका निम्ति गणना हुने गरी थुप्रो आमदानीको हिसाब ढुकुटीमा नखन्याए पनि धेरै जनशक्तिलाई पालिरहेको थियो,
त्यसले अप्रत्यक्ष रोजगारी र लाभ दिइरहेको थियो। अहिले चाहिँ हामी खाद्य खाद्यान्न किन्नलाई, तरकारी फलफूल किन्नका निम्ति पनि ठूलो धनराशि खर्च गरिरहेका छौं। त्यसरी खर्च गरेर भएको नोक्सान पनि त नोक्सान हो, अनि नदेखिने गरी घर गाउँमा हुने ती आमदानीहरू पनि त आमदानी हुन्। त्यसकारण हाम्रो कृषिलाई जीवन्त राख्दै आवश्यक ठाउँमा यान्त्रिकरण, आवश्यक ठाउँमा प्रविधि र आवश्यक ठाउँमा परम्परागत हाम्रो नेपाली विधि प्रविधि र हाम्रा अन्न तरकारी फलफूलका जातहरूलाई तिनका बिउलाई पनि सुरक्षित राख्दै नेपालीपनको कृषिलाई पनि जीवन्त राख्नु। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई हिजो परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा हेलो सरकार, मन्त्रालय वा विभाग लगायत विभिन्न माध्यमबाट आएका वा सिधी कार्यालयमा दिएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरेर सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा लेखिएको छ। कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराएर सम्बन्धित निकायमा पठाउनु पर्ने तथा श्रमिकका उजुरी उपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ। श्रम कानून अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्ने लगायत विषय विभागले जारी गरेको परिपत्रमा छ। हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी शीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ। यसरी श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन भएको छ। यो चाहिँ श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्ने निर्देशन दिइएको हो। हामीले सुधारका थुप्रो काम गर्नुपर्छ। कतिपय ठाउँमा कतिपय क्षेत्र विषयमा कानून छ, विधि प्रावधान बनाइएको छ, तर त्यो कार्यान्वयनमा समस्या भइरहेको छ। हामी नीति बनाउने, नियम बनाउने, कार्यान्वयन चाहिँ कम गर्ने भित्र पर्दछौँ। त्यसकारण हामी भन्छौँ धेरै, गर्छौँ थोरै। काम जस्तो कुरा र कुरा जस्तो काम हुँदैन। नागरिक के भन्दा खुसी हुन्छन् भनेर सरकारले त्यही भन्छ। राजनीतिकर्मीहरूले मान्छेहरूले कसरी ताली बजाउँछन्, कसरी आफूलाई पछ्याउँछन् भनेर त्यही कुरा भन्छन्। सम्पूर्ण आजसम्मका राजनीतिक पार्टी र राजनीतिक पार्टीका नेताहरूको संस्कारै भएको छ, अनि ढाँडुटको राजनीति भएपछि पछि गएर तिनै विषयमा प्रशस्त आलोचना हुने, सधैँ प्रतिक्रिया आइरहने र आलोच्यको पात्र हुनुपर्ने हुन्छ। जनमुखी राजनीति र जनमुखी काम गर्न हाम्रो राजनीति र सरकार नचुकोस्, यसमा कमी कमजोरी नगरोस्। सहकारीको विषय जो हामी धेरैलाई थाहै छ, त्यसमध्ये कति त पीड़ित पनि हुन सकौंला। सहकारीको अवधारणा निकै राम्रो थियो छ कि सामान्य आमदानी भएकाहरूले पनि थोरै थोरै बचत गरेर सामूहिकताको भावनाबाट यो जन्मियो होला। तर पछिल्ला वर्षहरूमा चाहिने सहकारीमा थुप्रो ठगी भएको, जम्माकर्ताहरू पैसा जम्मा गरेर राख्नेहरूको रकम हिनामना भएको, कतिपय सहकारीहरू नै बेपत्ता भएका जस्ता खबरहरू मात्रै बाहिरिँदैनन्, सहकारीका ठूल्ठूला खबर समाचारहरू पनि बने। यसमा अहिले पनि थुप्रो सहकारीले चाहिँ नि पीड़ा दिएका पीड़ितहरूको मास छ। यसलाई सम्बोधन गर्न, यो समस्या समाधान गर्न सरकार र अरू सबै निकायलाई, सम्बन्धित निकायलाई त्यो फलामका चिउरा चपाउने जस्तै भएको छ। तर कतिपय खबरहरूले हामीलाई सकारात्मकताको सन्देश दिन्छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको समाचार छ। समितिका अनुसार तपाईँ हाम्रो सहकारीका 90 जना र लालीगुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता पाउनुभएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गर्न
गर्ने समितिले जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण सुधी र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा अघि लगिरहने समितिले जनाएको छ। यसरी दुईटा समस्याग्रस्त सहकारीका थप 125 जना बचतकर्ताले पैसा फिर्ता पाउनु भएको छ। थोरै बचतकर्ता हुनेहरूको पैसा फिर्ता दिन शुरू भएको रहेछ। धेरै बचत गर्ने बचतकर्ताहरूको पैसा पनि यसै गरी फिर्ता हुन सकोस् र नागरिकको समस्या सम्बोधन भयो भने यो नै देशको भलो हो, यसले नै हामीलाई उन्नतिको बाटोतिर लैजाने गर्छ। सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ, जो यो हिजो बेलुकादेखिकै खबर हो। प्रधानमन्त्रीले यसको घोषणा गर्नुभएको थियो र त्यसलाई वैधता दिन त्यसलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ताले बताउनु भएको छ। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णयमा भनिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा घोषणा गरिएको सो शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो। लागू भएको शुल्कका सन्दर्भमा व्यापक आलोचना भएपछि सरकार सो निर्णयबाट पछि हटेको थियो। प्रधानमन्त्री र अर्थमन्त्री बीच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको भन्ने खबर आएको छ। त्यसपछि हिजो दिउँसो प्रधानमन्त्री बालनसा आफैले शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गर्नुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। शिक्षा र स्वास्थ्य निजी स्वास्थ्य उपचार केन्द्रहरूमा र निजी यो शैक्षिक क्षेत्रहरूमा चाहिने 3% थप कर लगाउने भनेर सरकारले भनेको थियो। यो सर्वत्र आलोच्य भएपछि सरकारले यसलाई फिर्ता लिएको छ, यसलाई चाहिने खारेज गरेको छ भनौं न। अब वास्तवमा सरकारले कतिपय कुरालाई मिहि ढंगले चलाउनु पर्थ्यो। यस्तो निर्णय गर्नु उपर अथवा चाहिँ यसरी कर थप्नुभन्दा पहिले छलफल गरेको भए, अनुसन्धान गरे भए, जाँच पड़ताल गरेर हुन्छ कि हुँदैन भनेर बहसपछि अन्तर्क्रियापछि सबै ठाउँमा बुझेर मात्रै निर्णय गरे भए फिर्ता लिनु पर्थेन कि? निर्णय हतार हतार गर्ने अनि फिर्ता लिनुपर्ने र फिर्ता लिने यो खास कायदाको कुरा होइन। सरकार नागरिकको अभिभावक भइरहनु पर्दछ र अभिभावकले नागरिकका निम्ति अथवा आफ्ना चाहिने मातहतमा रहनेहरूका निम्ति कस्तो किसिमको अभिभावकत्व दिने भन्ने कुरा प्रधान हुन्छ। त्यसकारण यसरी नागरिकलाई अहित हुने कुनै पनि निर्णय कुनै पनि तहले नगरोस् र फेरि निर्णय गर्दै फिर्ता गर्दै गर्नुपर्ने स्थिति नआओस् र एउटा कुरा चाहिँ के छ भने नागरिकको गुनासोलाई राज्यले सम्बोधन गर्नुपर्छ। एउटा राम्रो उदाहरण हो जबकि नागरिक तहबाट व्यापक गुनासो भएपछि अब हामी अहिले आर्थिक अवस्था सुदृढ अवस्थामा छैनौं। प्रत्येकको घर चुल्हामा चुलो चौका चलाउन हम्मे परेको छ। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुख्य हिस्सा घटेको छ। बजार भाव वृद्धि भइरहेको छ। सरकारले सरकारी कर्मचारीहरूको हकमा सामान्य आमदानी वृद्धि गरेको छ, मासिक आमदानी। तर निजी क्षेत्रमा रहने त्योभन्दा ठूलो संख्याका नेपालीहरूको आयस्ता वृद्धि भएको छैन। वैदेशिक रोजगारीमै जानेहरू जति धेरै खाडी मुलुकमा जानुभएको छ उहाँहरूको पनि आमदानी

0: बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँको रेडियोमा तपाईँकै आवाज
1: कार्यक्रम आवाज
2: अब तपाईँ आफै बोल्नुहोस्
3: आवाज
0: आवाज
3: आवाज, आवाज।

कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। हामी साँझ यसै समय भनेको 6 बजेको समाचार पछि 7 बज्दासम्म रहन्छौँ। यो निष्पक्ष सक्रियताको अभ्यास हो, यसले खबर जानकारी यहाँलाई सुनाउने प्रयत्न हुन्छ। यद्यपि तपाईँले आफ्नो अनुकूलतामा सुनाउन मन लागेको र आवश्यक ठान्नुभएको समाजित अनुकूलका खबर सूचना जानकारी विचार छ भने हामीलाई 01-5367-279 र 01-5368-03 टेलिफोन गरी बताउन सक्नुहुन्छ, सुनाउन सक्नुहुन्छ। यो भन्दै सुन्ने र सुन्दै भन्ने श्रृंखला हो। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल भएको छ। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उच्चस्तरीय छलफल भएको हो। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेद पर्यटनको गन्तव्यको रूपमा विकास गर्ने विषयमा विशेष जोड़ दिइएको छ। छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गम स्थल भएकाले यसको संरक्षण, प्रवर्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनु भएको छ। सरकार यो क्षेत्रको विकासका निम्ति आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। छलफलमा पोखरा स्थित गण्डकी आयुर्वेद अस्पताल, किर्तिपुर स्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बुढा नीलकण्ठ स्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड़ दिइएको छ। ती संस्थाहरूको पूर्वाधार, सेवा विस्तार, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेद स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढ़ाउने जनाइएको छ। यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेद सम्बन्धी संस्थागत संरचना सुदृढ़ गर्ने, जड़ीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मुख्य काम गर्ने र मूल्य श्रृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन प्रणाली सुदृढ़ गर्ने विषयमा सहभागीले सुझाव दिनुभएको छ। नेपाल चाहिँ आयुर्वेदको केन्द्र नै हो, यहाँबाट आयुर्वेदको ठूलो उत्पादन हुन्छ। तर अहिले चाहिँ के छ भने हामी कौडीको दाममा हाम्रा आयुर्वेदका सामानहरू, जड़ीबुटीहरू बेचेर

0: भारी मूल्य तिरेर त्यसैबाट निर्मित त्यसका केही अंश लिएका वस्तुहरू औषधिहरू आयुर्वेदका मुख्य अचुक औषधि भनेर किनिरहेका छन्। त्यसकारण नेपालमा सबभन्दा पहिला त आयुर्वेदको सम्भाव्यताको अध्ययन हुनुपर्छ। हामीसँग भएका त्यस्ता मूल्यवान आयुर्वेदले चाहिने ढाकिएका क्षेत्रहरू जडीबुटी उत्पादनका ठाउँहरूको संरक्षण हुनुपर्छ। कतिपय जडीबुटीहरूको अहिले चाहिँ त्यसको बिउ नै सकिसक्यो। विदेशी कम्पनीहरूको व्यापारिक केन्द्र जस्तो भएको छ र नेपाली स्थानीयहरूले गरिबीका कारण सस्तो र थोरै मूल्यमा पनि तिनै बेचेर गुजारा चलाउनु पर्ने स्थिति छ। त्यसकारण हामीले आयुर्वेद क्षेत्रलाई सुदृढ गर्न चाहिँ हाम्रो जडीबुटी उत्पादन क्षेत्रहरू हिमवत खण्ड हिमाली क्षेत्र हाम्रो पहाड उच्च पहाडमा प्रचुर मात्रामा छ। त्यस्तै हाम्रा तराईका जंगल क्षेत्रहरूमा पनि आयुर्वेदको ठूलै सम्भावना छ भने कतिपय आयुर्वेदिक चाहिने त्यस्ता जडीबुटीहरू अहिले व्यावसायिक खेती पनि थालिएको छ। तिनलाई प्रवर्धन गर्नु छ र नेपालमा केही सरकारी आयुर्वेदिक स्थलहरू छन् सिंहदरबार वैद्यखाना लगायत अरू केही त्यसको वृद्धि विकासमा र निरन्तरतामा हामीले काम गर्नुपर्दछ। त्यसबाट चाहिँ अझ हामीले प्रभावकारी सेवा दिन सक्छौं र असन्तुलित रूपमा नेपालबाट बाहिरिरहेको जडीबुटी निर्यातलाई हामीले रोक्न सक्नुपर्छ र सो जडीबुटी चाहिँ नेपालमै प्रयोग हुने वातावरण बनाउन सक्नुपर्छ। अब जडीबुटी निर्यात मात्रै रोक्यौं तर त्यसलाई प्रशोधन गरेर उत्पादन भई खपत गर्ने व्यवसाय गर्ने वातावरण बनेन भने त जहाँ आमदानीको कुनै हिस्सै छैन त्यस्तो ठाउँमा रहेका हामी निम्नवर्गीय नेपालीहरूले सामान्यत जडीबुटी बेचेरै पनि कम्तीमा खोले सिस्नो खाने वातावरण थियो। फेरि निर्यात रोकियो भने त्यो पनि बन्द हुन्छ। त्यसकारण देशको स्रोत साधनलाई देश नै उपयोग गरी त्यसलाई देशहितमै र नेपालीहरूकै निम्ति प्रयोग गर्नुपर्छ। त्यसबाट उभ्रियो भने मात्रै हामीले विदेश निर्यात गर्ने चाँजो पाँजो मिलाउनुपर्छ। अहिलेको मूल समस्या चाहिँ कतिपय उत्पादनहरूले अहिले बजार पाएको छैन। हामीले तेस्रो बजार क्षेत्र खोज्नै सकेनौं। हामी नजिकको मुलुक भारतमा मात्रै परनिर्भर छौं। त्यसदेखि अरू धेरै देशहरूमा हामीले व्यापार सम्झौता गर्न सके र ती मुलुकहरूमा पनि हाम्रो सामान लान सके सिधै चाहिँ कसैको रेखछोक बिना तेस्रो मुलुकसम्म हामीले निर्वाह सामान लान सक्ने हो भने हाम्रो व्यापारको चाहिँ नि अहिले संकुचित भएको अवस्था सुदृढ हुन्थ्यो र व्यापार घाटालाई हामी बिस्तारै फुलफिल गर्न सक्ने थियौं। यो चाहिँ धेरै सम्भावना छ र नेपालमा यो परम्परागत अरू उपचारका विधि प्रविधि पनि अहिले बिस्तारै कमजोर भएको छ त्यसलाई पनि सुदृढ गर्नुपर्छ। मुख्य चाहिँ हाम्रो स्रोत साधनलाई हामीले नै प्रयोग गरेर त्यसलाई विश्व बजारमा उचित मूल्यमा बेच्न सकियो भने त्यसले लाभ दिन्छ। अहिले चाहिँ हामी असाध्यै कम मूल्यमा हाम्रो मूल्यवान वस्तुहरू पनि बेच्न बाध्य छौं। त्यो कारणले हाम्रो वन जंगलका कतिपय आयुर्वेदिक महत्वका जडीबुटीहरू चाहिँ धेरै ठाउँमा त्यसको जात बिउ नै मासिसक्यो। यसलाई संरक्षण गर्न सम्बन्धित सरकारी निकाय र हाम्रो नागरिक तहका अरू इकाइहरूले पनि काम गरोस्। तपाईँ हामी व्यक्ति पनि हामीसँग
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुका

हस्तकला मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। भारतमा निर्माणाधीन सुरुङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। र नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाड़ी समावेश गरिने।

0: प्राप्त गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैको मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने विषयमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: पाँच नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भएको मजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
3: मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो।
4: गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
3: मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा विनाह गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुष्टान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज गर्नुभएको छलफलमा वहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकामा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकामा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खड़ा गर्ने र साथै प्रदेशमा हस्तकला सम्बन्धी प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो देखाउनु भएको छ। छलफलमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताउनुभयो। प्रतिपक्षी दलहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन आज राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यान आकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग

0: स्पष्ट जवाफ मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्य योजना 2083 यस वर्ष देशभर 51,868 घर दुईका 2,26,661 नागरिक मनसून जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढ़ी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ़दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्तावमा भनिएको छ। ध्यानाकर्षण प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ। त्यस्तै संघ प्रदेश र स्थानीय तह बीचको समन्वय, प्राधिकरणको नेतृत्व रिक्तताको समाधान, विपद पूर्व सूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्याउने वैकल्पिक संयन्त्र बारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ। यसका साथै विपद पछिको उद्धार, राहत र पुनर्स्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारी बारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन शुरू गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिश गर्न कार्यक्षेत्र तोकिएको छ। यस्तै ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा 3 मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकता अनुसार सम्बन्धित सरकारवालासँग छलफल गर्न र 30 दिनभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकाले जानकारी दिनुभयो। यस्तै समितिले विधायकीय अन्तर सम्बन्ध अध्ययन गरी सिफारिश गर्न सांसद सुयेश आले मगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम किमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा वहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको हो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्यांकन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कार्यवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानून निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड़ दिनुभयो। समीक्षा बैठक विगतको मूल्यांकनमा सीमित नभई सुधारको नयाँ आधार बन्नुपर्ने बताउँदै उहाँले कर्मचारीले आफ्नो जिम्मेवारीबारे आत्ममूल्यांकन गर्दै समस्या समाधानका लागि समयमै नेतृत्वलाई जानकारी गराउनुपर्ने बताउनुभयो। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगतनाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारमा गठबन्धन उलटपुलटबारे विभिन्न दलहरू बीचमा शीर्ष तहमा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान राजनैतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएकाले आवश्यक संवैधानिक एवं कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गर्नुभएको छ। यही साउन 4 सो दलको काठमाण्डुमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनैतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। धनुषाको जनकपुर धाममा आज आयोजित नेकपा मध्य प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनैतिक दलहरू बीचमा साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक प्रचण्डले वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी भइरहेको र सहकार्यका विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक बोट फलफूल तथा जड़ीबुटी रोप्दा किसानले हातमै 100 रूपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढ़ी फलफूल तथा जड़ीबुटीका बिरूवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: तिब्दीकोट गाउँपालिका दुई चितीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरूवा लगाइसक्नु भएका उहाँले तिब्दीकोट गाउँपालिकाको एक भोट सहयोगको नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
2: फलफूल बिरूवा सुन्तला अथवा कागती अरू अन्य फलफूल हुन सक्छ वन्यजन्तु हटाउनको लागि
1: स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरूवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट सहयोग नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुम खोलाका किसान दिवाकर अरियाल।
3: कम से कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
1: तिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट सहयोगको नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपेका छन्, जसमा 40,00,000 रुपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। तिब्दीकोटमा फलफूल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
4: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
1: बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफूल तथा जडीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त पालिका अध्यक्ष नारायण बहादुर कार्की।
5: किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
1: एक बोट सहयोगको नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कञ्चनपुर स्थित मजगाउँ विमानस्थलको पुननिर्माणमा देखिएका समस्या समाधान गरिने बताउनु भएको छ। मन्त्री पौडेलले आज विमानस्थलको स्थलगत अवलोकन गर्दै विमानस्थल पूर्ण सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे जानकारी लिँदै राज्यको लगानी खेर जान नहुने बताउनुभयो। त्यसै गरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन समेत गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल आयुर्वेदको उद्गम स्थल भएकाले यसको संरक्षण, प्रवर्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा आज भएको छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेकाले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो। छलफलमा सहभागीहरूले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्दै आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा जोड़ दिनुभयो। मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयन योग्य योजना र नीतिगत निर्णय मार्फत क्रमशः अघि बढ़ाइने जनाएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कड़ा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै मन्त्री समक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। हेलो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। उहाँले दक्षिण अमेरिकी मुलुक पाराग्वेमा रहँदा कुखुरा पालन व्यवसाय गर्नुभएको थियो। नेपाल फर्केपछि पनि मौर्याले कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। नेपालगंजबाट संवाददाता आलम खानको रिपोर्ट।
6: त्यसमा राम्रो आमदानी र सफल व्यवसाय छोडेरै कुनै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू धेरैलाई भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका दुईकी गीता मौर्याले पनि दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै ठूलो भविष्य बनाउनु भएको छ। नेपालगंज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या। नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदानी भएको बताउनुहुन्छ मौर्या। सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले औल्याउनु भयो। विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत भएको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीमा परेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका 9 दोगरामा बस्दै आएका कमल गिरी र घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ। सुर्खेतको गुर्बाकोट नगरपालिका 13 सेराघारीमा आज फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। पूर्वी सुर्खेतको सिम्ताबाट गुमीतर्फ आउँदै गरेको गाड़ी अनियन्त्रित भई सड़कमा पल्टिँदा घाइते भएका 19 जना मध्ये 3 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उत्तर पूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु भएको छ। सुरुङभित्र फँसेका 25 जना मध्ये 20 जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय प्रहरीले जनाएको छ। भारतमा संचालित नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएसपीसीद्वारा संचालित 7 किलोमिटर लामो निर्माणाधीन सुरुङभित्र विस्फोट भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले जनाएको छ। मृत्यु हुनेमा सुरुङभित्र नियमित निरीक्षणको काम गरिरहेका एनएचपीसीका उच्च स्तरीय कर्मचारीहरू रहेको जनाइएको छ। एनएचपीसीले विज्ञप्ति जारी गर्दै घटना चट्टानभित्र जडित मिथेन ग्यासको अचानक विस्फोटको कारण भएको उल्लेख गर्दै विस्फोटको परिणामस्वरूप घटनास्थलमा धुवा र विषाक्त ग्यासहरू फैलिएको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी 10% विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला अमेरिकाले दर्जनौं व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रम विरूद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब 60 व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढ़ाएको हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्क सम्बन्धी निर्णय साढ़े सार्वजनिक हुने संकेत गर्नुभयो। सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको 10% अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदैछ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: भारतको कोलकाताबाट विराटनगरमा रहेको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि विराटनगरका उद्योग व्यवसायी उत्साहित देखिएका छन्। उद्योगका लागि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ लगायतका सामग्री कार्गो रेलबाट ल्याउँदा सड़क मार्गको तुलनामा 35-40% ढुवानी खर्च कम पर्ने मोरङ व्यापार संघका अध्यक्ष अनुप राठीले बताउनुभयो। कार्गो सेवाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क लगायतका शुल्क समेत घट्ने भएकाले नेपाली उद्योगी व्यवसायीलाई बहुआयामिक लाभ हुने अध्यक्ष राठीको भनाइ छ। कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर समेत उपलब्ध हुन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि भई नेपाली उत्पादनको निर्यात समेत बढ्ने संघका महासचिव संजय कुमार श्रेष्ठले बताउनुभयो। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई आगामी 6 महिनाभित्र पुनः सञ्चालनमा ल्याउने जनाएको छ। बैंकका निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन

0: र 20 करोड़ रुपियाँ बराबरको वित्तीय अनियमितताको आरोप लागेपछि लामो समयदेखि निक्षेपकर्ताहरू बचत रकम फिर्ताको माग गरी आन्दोलन गर्दै आएका थिए। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार तथा विद्युत प्रणालीलाई थप प्रभावकारी बनाउन चिनिया कम्पनी हुबावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ। हुबावेले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्युजन सोलर 9.0 स्मार्ट ऊर्जा र लुटेरा ग्रिड फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गरेको हो। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ हुने भएकाले ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी हुने कम्पनीले जनाएको छ।
1: अब खेल समाचार अझै बमबाट।
2: नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाड़ीलाई समावेश गरिने भएको छ। एनभीएलले बुधबार अक्सनमा क्याटेगोरी एमा 56 र क्याटेगोरी बीमा 73 खेलाड़ी रहने जानकारी दिएको हो। अक्सन आइतबार हुँदैछ। क्याटेगोरी एकका खेलाड़ीको न्यूनतम मूल्य 1,00,000 र अधिकतम मूल्य 1,20,000 रुपियाँ रहनेछ। यसै गरी क्याटेगोरी बीका लागि न्यूनतम मूल्य 50,000 र अधिकतम मूल्य 70,000 रुपियाँ तोकिएको छ। यसअघि नै मार्की खेलाड़ी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोग र कडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरूष भलिबल लीगमा 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप बहुउद्देश्य कवरहलमा भदौ 12 गतेदेखि 20 गतेसम्म हुँदैछ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफले हरेक वर्ष आयोजना गर्ने एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2082 मिति घोषणा भएको छ। बुधबार मंचले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते नेपाल पुलिस क्लबको डब्ल्यू पुबिलियनमा गर्ने घोषणा गरेको हो। अवार्डको लागि मंचले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। दुई बीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन 2 वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मंचका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो। मंचका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट अवार्ड 2082 9 विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो। त्यसमा वर्षका उत्कृष्ट खेलाड़ी पुरूष, वर्षका उत्कृष्ट खेलाड़ी महिला, युवा वर्ष खेलाड़ी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड रहेको छ। वर्ष खेलाड़ी पुरूष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। लाइफ टाइम स्पेशल पारा एथलेटिक्स र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। वर्ष खेलाड़ी पुरूष, महिला, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जुनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा कर्णाली प्रदेशका पहाड़ी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.2, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, काठमाडौँको अधिकतम 30.4, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.7 मिलिमिटर, पोखराको अधिकतम 31.8, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.1, न्यूनतम 24.2, वर्षा 14.7 मिलिमिटर, दिपायलको अधिकतम 35.6, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 15.6 मिलिमिटर। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। भारतमा निर्माणाधीन सुरुङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। र नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाड़ी समावेश गरिने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू

0: बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जड़ीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भएबमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: स्थगन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: सर्वान्वयन भयो होइन, 7 दिन नै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयुध छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़्दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
5: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085/72 पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। वहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
3: कुनै पनि आउटब्रेक देखिएको छैन, संसदले नै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले यो सर्भिलेन्स भनिन्छ, बर्डको जुन जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरण भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत देखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत दिन्छ।
5: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका छ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूर पश्चिम अञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री बुथेली मन्त्री खुले राखेपछि सदस्यता खडा भएको र खास गरी नेपाली कंग्रेसले तिनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले
5: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव रहेको बताउनु भएको हो। वहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सुभारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। वहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभाग एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतरबाट लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
5: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्।
7: सन्तोषी रावल। आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
8: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
7: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिडला खेती
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँस्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको
0: कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेकगाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ जोड्नी नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
15: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
16: म इलाजगरमा आएको आयुर्वेदीमा दुखेको हुनाले मलाई रात समस्या परेको हुनाले मलाई इलाजगरमा आएको
15: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ जोड्नी दुख्ने हात खुट्टा दुख्ने नसाजा पिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
8: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। पहिला मैले धेरै लामो समय खाएँ, मेरो कम हुँदै गएछ रोगहरू।
15: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
17: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपाई सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेका छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझ यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढ़ाउन सके अझै राम्रो हुन्थ्यो।
15: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरंग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपाई सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
18: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
0: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
20: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
20: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशी को कनेक्शन
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
5: अब हामी अहिले पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
4: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
5: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
4: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोगो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
5: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलिक बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्ने बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
6: तर कतिपय अवस्थामा चाहिँ औषध भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
5: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन तिर गर्नु भएको छ त्यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन, त्यसकारण त्यो भएको प्रोपर्टीलाई सबभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आश नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
6: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
5: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्, जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो, यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यहाँ केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
4: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर व्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 औं संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
8: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
9: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन्? छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।
10: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
11: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
11: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा, यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
10: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम, लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
11: आज राति 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना, जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
10: नीट प्रश्न पत्र चुहावट प्रकरणले भारतभर आन्दोलन चर्कियो, सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनम तयार।
11: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै, काभामेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
10: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितसँग भएको सम्झौता अनुसार मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू आजकै मितिदेखि अवैध भएको घोषणा गर्ने निर्णय गरेको हो। यो सँगै सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
13: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भएको मोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने, आर्थिक ऐन 2083 18 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
10: मन्त्री परिषद बैठकले मुगुको सोरु गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको समय जगतमा 3 सदस्यीय न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी, विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। यस्तै बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताउनुभयो।
13: गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, 2085 साल भदौ मतान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिन र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन स्वीकृति गर्ने।
11: सरकारले चालू आर्थिक वर्षका लागि लोकसेवा आयोग मार्फत हुने नयाँ स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूमा अन्यलता र निराशा देखिएको छ। यही साउन चार गते मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिको माग आयोगमा नपठाउने निर्णय गरेको थियो। सरकारको पछिल्लो निर्णयले वर्षौंदेखिको लोकसेवा तयारी गरिरहेको मेहनत खेरा गएको विद्यार्थीले गुनासो पोखेका छन्। निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका विद्यार्थी परीक्षार्थीहरूले आज काठमाडौँको माइतीगर मण्डलामा विरोध जनाएका थिए। लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। सरकारले भने हालै संख्या घटाएर 18 कायम गरेपछि दरबन्दी र संगठन संरचना पुनरावलोकन भइरहेको जनाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेकाले केही कार्यालयहरूमा कर्मचारीहरू दरबन्दी भन्दा बढ़ी फाजिल हुन पुगेका सरकारले जनाएको छ। फाजिल कर्मचारी व्यवस्थापन गरिसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ दरबन्दी सिर्जना भएमा नियमित प्रक्रियाबाट लोकसेवा आयोगमा माग पठाइने प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले बताउनुभयो।
13: फाजिलमा परेका कर्मचारीहरूको दरबन्दीलाई अलिकति मिलान गर्ने पर्दा लागि सबभन्दा पहिला चाहिँ अब जहाँ जहाँ खाली छन् खाली हुँदै जान्छन् त्यो खाली हुँदै गएको ठाउँमा चाहिँ फाजिलमा परेका मान्छेहरूबाट कर्मचारीबाट यसलाई उपयोग गर्दै जाने या प्रयोग गर्दै जाने अनि त्यसपछि यदि फाजिलमा परेका कर्मको संख्या भन्दा बढी रिक्त पद रह्यो भने तिनीहरूलाई त्यो चिजलाई चाहिँ अब लोकसेवा आयोगमा कर्मशः गर्दै जाने अनि त्यो सँगसँगै अब यदि नयाँ दरबन्दी क्रिएट पनि हुन्छ ओएनएमले सबै दरबन्दी खारेज घटाउने मात्रै काम पनि गर्दैन नयाँ स्वीकृत भएका दरबन्दीमा पनि रिक्त भएको अवस्थामा ती पदहरूलाई पनि खोल्दै जाने हो। त्यो भन्नुको अर्थ के हो भने सरकारले अहिले अब यो सालको लोकसेवा आयोग बन्दै गर्ने भनेर भनेको चाहिँ होइन त्यसो गर्नु पनि होइन तर अब फाजिलमा परेका कर्मचारीको व्यवस्थापन पनि गर्ने र सँगसँगै जति कर्मचारी रहन्छन् त्यही अनुसार चाहिँ लोकसेवा आयोगमा पनि माग गर्दै जाने भन्ने कुरा थियो।
11: तत्कालका लागि विभिन्न पदमा माग हुने संख्यामा केही थपघट वा कमी हुन सक्ने भए पनि विज्ञापन नै बन्द नहुने उहाँले बताउनुभयो।
13: विद्यार्थीहरूले विरोध त गर्न जरुरी छ जस्तो लाग्दैन मलाई किनभने यो हामीले बन्दै गर्ने अब लोकसेवाकै नकुल भनेको चाहिँ होइन दरबन्दी भन्दा बढीमा रहेका कर्मचारीहरू फाजिलमा परिसकेपछि आफै सरकारले यो दरबन्दीलाई अलिकति सानो बनाउने संगठनलाई सानो बनाउने दरबन्दी संख्या चाहिँ घटाउने खर्च घटाउने अभियान अन्तर्गतकै यो काम हो त्यसले गर्दाखेरि अब अलि को हिसाबले हिजो अलिक धेरै संख्यामा लोकसेवा आयोगमा खोल्ने गर्छ कुनै कुनै पदमा कम हुन सक्छ भन्ने मात्र हो।
11: स्थायी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा कस्तो असर पर्ला भनेर हामीले पूर्व प्रशासक खेमराज रेग्मीलाई सोधेका छौं।
14: तिनीहरूले चाहिँ अब यो अहिले अलिकति पुरा 1 लाखलाई चाहिँ फ्याँक्ने भनेका छन् होइन कैयौं दरबन्दी कटौती गर्ने भनेका छन् अहिलेसम्म चाहिँ अब कानून नबनिसकेका हुनाले अब यो प्रस्ताव मात्रै हो त्यो कानून बनिसकेका छैन किनभने संसदबाट पास हुनुपर्ने हुन्छ त्यो त केही समय लाग्ला तर चाहिँ त्यो कारणले चाहिँ रोकिएको छ। रोक्नु भनेको वास्तवमा एउटा चाहिँ नयाँ इमर्जिङ चाहिँ प्रतिभाहरूलाई रोक्नु भयो यो रोक्न मिल्दैन वास्तवमा चाहिँ तिनीहरू चाहिँ त्यो फ्लो भन्छ नि यो चाहिँ राज्य प्रशासनमा आउने योग्य व्यक्तिहरूको फ्लोलाई चाहिँ रोक्नु चाहिँ यो मुलुकको विरुद्धको चाहिँ काम हो यो गलत हुन्छ।
11: यसरी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा चाहिँ कस्तो असर पर्ला
14: होइन यो चाहिँ जेनेरेसन हेर्नुहोस् मानव 2 वर्षलाई चाहिँ रोकिदियो भने 2 वर्षसम्म चाहिँ अब ग्रेजुएसन गर्ने जुन चाहिँ व्यक्तिहरू छ त्यो 2 वर्षपछि जान दिने होइन लोकसेवा आएको भने त उनीहरूले चाहिँ त्यो गुमाइसकेका हुन्छन् त्यो चाहिँ मुलुक छोडेर हिँड्न सक्ने पनि हुन्छन् एक त हाम्रो ब्रेन ड्रेन भनेर चाहिँ भनिराखेको अवस्था छ यस्तोमा त यो त झन् तिमीहरू चाहिएन राम्रो मान्छे भनी जस्तो कुरो हुन्छ यो गलत हो यो।
11: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना मागहरू व्यवस्था गरेको भन्दै भोलिदेखि अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
10: पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिक र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले संहिता नराख्ने भनेर बोलेको उल्लेख गर्दै देशलाई पछाडि धकेल्ने अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो। अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो, पूर्व राष्ट्रपति यादवले भन्नुभयो।
15: लोकतन्त्रको मर्म नबुझेको मानिसहरू छन्। अर्थमन्त्रीले भन्छ अब संहिता खत्तम गर भनेर, जसले बुझेका छ तपाईँले कि यो देशमा तपाईँको के भन्छ, फेरि हामीले पेन्डोरा बक्स खोलेर तपाईँको के भन्छ फेरि रडाकोमा गएर देशलाई बर्बाद गर्ने कुरा चाहिँ भइरहेको छ भन्नु। जसलाई कि विद्वान भन्छौँ, हामी पनि भन्छौँ कि विद्वान मान्छे छ, युएनपिएनमा काम गरेर छ, बडा सिकेर आएको होला भनेर पाराडाइम सिफ्ट गर्छ देशलाई, सोचे तपाईँको कहाँबाट कहाँ लड्छ, तर
11: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसका दिन नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। विशेष महाधिवेशनबाट चुनिएको पार्टीको संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला गरेको छ। बिहान यूएन पार्क ललितपुरबाट 5 किलोमिटर दौड़ेर जावला खेलको फाल्चा पुग्नुभएका सभापति गगन कुमार थापाले बीपी कोइरालाको विचारसँग जलवायु परिवर्तनको एजेण्डालाई जोड़नु भएको थियो। यसक्रममा उहाँले पार्टीको आन्तरिक विवादबारे नबोली सरकार र प्रतिपक्षको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
16: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौड्ने गरेको एकजना साथीले भन्नुभयो, भाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ, दाइ गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। ठिकै छ, यसपालि यस्तै हो।
11: तर बीपीकै स्मृति दिवसका अवसरमा कमलादीमा छुट्टै भेलाको आयोजना गरेका इतर समूहका नेताहरूले भने पार्टी विभाजनको स्पष्ट संकेत गरेका छन्। नेता प्रकाश मान सिंहले हालसम्म एकताका लागि प्रयास गरे पनि नभएकाले अब यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभयो। 7 प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो।
17: यो विशेष महाधिवेशनवालाहरूले चाहिँ पार्टीले चाहिँ कब्जा गरिसकेपछि 7 प्रदेशमा भेला गर्ने, भेला गरिसकेपछि राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा चाहिँ भएको कारणले गर्दाखेरि अब हामीहरूले चाहिँ 29 गतेको दिनमा काठमाडौँमै यो चाहिँ के हो भन्दाखेरि हाम्रो राष्ट्र भेला हुन्छ र चाहिँ त्यसको चाहिँ भेनु र टाइमिङ सब चाहिँ सेड्युल चाहिँ पछि तपाईँहरूलाई जानकारी आइहाल्छ।
11: पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मौका छोपेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने यो पक्षको तयारी छ। त्यसक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको 15 महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू हुँदा पद खोजेको भनेर बदनाम गराउन खोजिएको आरोप लगाउनुभयो। थापा पुस्तालाई अस्वीकार गर्दै आउनुभएका देउवा समूहका कमाण्डर खड्काले युवालाई अघि सारेर नेतृत्व दिन तयार रहेको वाचा गरेर आश्वस्त पार्ने प्रयास गर्नुभएको छ।
18: हामीले तपाईँहरू विशेष महाधिवेशन कार्यक्रम मानि हामीलाई जोड्नुहोस्, हामी जोडिन्छौँ, सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पद मागेका हो, पदको लागि बार्गेनिङ गरेका हो। हामी यो पद निवर्तमान कार्यवाहीदेखि उपसभापति, महामन्त्री, उपाध्यक्ष, नेता सारा पदै पदका भारी छ। हामीलाई कुनै कसैलाई पनि पदको आकांक्षा छैन, तर हामी सबै अग्रपङ्क्तिका नेताहरू हामी कोही पनि निष्क्रिय बस्नेवाला छैन, कोहीलाई भ्रम नहोस्। हामी युवाहरूलाई अगाडि सारेर हामी आजभन्दा सक्रिय भएर युवाहरूको रक्षा सबज भएर तपाईँहरू युवा रुक्नुहुन्छ।
11: बीपी पुत्र डाक्टर शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ। पछिल्लो समूह देउवा समूहतिरै ढल्किनुभएका कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयो।
19: पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधित गरी संगठनलाई थप सुदृढ गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वमा माथि रहेको यथार्थलाई पनि म स्मरण गराउन चाहन्छु। नेतृत्व सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकारीको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तव रूपमा एकताबद्ध हुन्छ। अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।
11: बुबा बीपीले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर रा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै शशांकले यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आजको कांग्रेसले पनि राख्न सक्नुपर्ने भनाई राख्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। विक्रमसम्वत 2015 संसदीय निर्वाचनपछि 2016 जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।
10: नेपाल परिवेशमा गाउँपालिकाकी पूर्व उपाध्यक्ष सहित 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
20: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका युपिभिसी प्रडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
21: सुरक्षा घरको साथ जीवन

0: ढोक होइन, ढोक हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पूर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाह कपिलवस्तु क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
3: कालीकोटको पलाता गाउँपालिकाकी पूर्व उपाध्यक्ष 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले पलाता गाउँपालिकामा सड़क निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वड़ा नम्बर 9 अध्यक्ष टक्क बहादुर बम, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा अधिकृत खिमलाल पुन, सहायक लेखापाल मुनि प्रसाद टाकुरेल, सब इन्जिनियर द्वय विनोद कुमार बम र नन्दबहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षणा बम र सचिव कमल बहादुर बम विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले 8,08,680 रूपियाँ 57 पैसा दिगो असुल पर गर्न र कानून बमोजिम सजायको मागसहित मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। सूचना अधिकारी हितानका अनुसार आर्थिक वर्ष 2075-76 बेलके ढुङ्गा लेखनवाडा पुरा कार्यालय दुर्सी पागोटी सड़क निर्माणका लागि विनियोजित बजेटमा अनियमितता भएको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको हो।
4: सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले आज नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढ़ाउने सहमति भएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र साक्केले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिनुभयो। यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उहाँको भनाई छ। उहाँका अनुसार प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउनु भएको छ।
5: अब सुन्नलाई त सबैले सुनेको अवस्था छ, तर त्यसलाई कार्यान्वयन पक्षमा तदारुक देखाएको हामीले महसुस गरियौं। तर आज उहाँको एउटा पर्सनल रूपमा इन्ट्रेस्ट अथवा देश विकासमा लानुपर्छ, देशलाई परिवर्तन ल्याउनुपर्छ भन्ने एउटा भावना अनुरूप अन द स्पटै उहाँले सम्बन्धित निकायलाई चाहिँ के गर्नु सकिन्छ गरिहाल्नु भन्ने जुन निर्देशन दिन सक्नु भनेको एउटा साँच्चै नै हामीले परिवर्तनमा जान्छौं, परिवर्तन जानुपर्छ भन्ने एउटा सन्देश जस्तो मलाई फिल भएको छ।
3: सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गृह जिल्ला जान भनेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई आफ्नो गृह जिल्लामा सम्पर्क गर्न भनेको हो। पहिलो चरणमा सरकारले 29 सुकुम्बासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख छ। अरू जग्गा भएकाहरूलाई भने आफ्नो घरमा जान भनिएको हो।
4: हाल देशका बागमती, कोसी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। यो क्रम राति पनि जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो 1 विवरण अनुसार लमजुङ आसपास बढ़ी वर्षा मापन गरिएको छ। जिल्लाको भुजुङमा पछिल्लो 1 42.6 मिलिमिटर वर्षा भएको छ। यस्तै आज दिउँसो दैलेखको गुवाहाटी स्टेशनमा 73 मिलिमिटर वर्षा भारी वर्षा मापन भएको मौसमविद डेभिड ढकालले बताउनुभयो। आज राति देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
6: कोशी, बागमती, गण्डकी र पहाड़ी प्रदेशको हिमाली भूभागका स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा
4: लमजुङ आसपास बढ़ी वर्षा मापन गरिएको छ। जिल्लाको भुजुङमा पछिल्लो 1 42.6 मिलिमिटर वर्षा भएको छ। यस्तै आज दिउँसो दैलेखको गुवाहाटी स्टेशनमा 73 मिलिमिटर वर्षा

0: प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा साथै मधेसको देश तथा कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी र सुगजको पहाडी र तराई भूभागका थोरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षा सम्भावना देखिएको छ। कोशी बागमती गण्डकी र कर्णालीको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको समेत सम्भावना देखिएको छ।
1: प्रतिपक्षी दलहरूले भने राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन कंग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तको प्रस्तावमा उक्त प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो डुबान चट्याङ र हिमपात विस्फोटको जोखिम बढ़िरहेकोले गर्दै सरकारको पूर्व तयारी प्राप्त नभएको भन्दै गृहमन्त्रीसँग जवाब मागिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो डेशो खुशीको कनेक्शन। जीवनमा थोरै कुरा हुन्छ जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। हाहाखबर.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। हाहाखबर.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब थाहाखबर.com।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। श्रम तथा व्यवसाय चण्डा सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मार्फतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
2: बर्ड फ्लूको प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढ़ेको छ। उत्पादन घट्नुका साथै माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल एयर्स कुखुरा पालक संघले जनाएको छ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 450-500 पुगेको छ। मध्यम अण्डा 420-470 पुगेको छ। सानो अण्डा 415 रूपियाँ पुगेको छ। सबैमा प्रति क्रेट 50 रूपियाँ बढ़ेको हो।
3: नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। त्यससँगै नेप्से परिसूचक 13.95 अंकले घटेर 2712 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका 1,13,62,465 किता सियर, 5,18,74,67,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 77 कम्पनीको सेयर मूल्य बढ़दा 193 कम्पनीको सेयर मूल्य घटे भने 7 कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चिकित्सा शिक्षा अध्ययनको प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहावट तथा परीक्षामा भएको भनिएको अनियमितता विरूद्ध देशभर प्रदर्शन चर्किएको छ। दिल्ली, पटना र चेन्नई लगायत विभिन्न शहरमा विद्यार्थी तथा विद्यार्थी संगठनहरूले विरोध गरेका छन्। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन उग्र भएको छ। प्रदर्शनका कारण सुरक्षा व्यवस्था कड़ा पारिँदा जनपथसहित दिल्ली मेट्रोका 16 स्टेशन अस्थायी रूपमा बन्द गरिएका छन्। यसबाट यात्रुहरू प्रभावित भएका छन् भने जनपथ मेट्रो स्टेशन बाहिर यात्रुहरूले पनि सेवा अवरोध भएको भन्दै विरोध जनाएका छन्। उता पटनामा अखिल भारतीय विद्यार्थी संघ एआईएसए को नेतृत्वमा विद्यार्थीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै लोकभवनतर्फ जुलुस निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठीचार्ज समेत गरेको भारतीय संचार माध्यमले जनाएका छन्। यस्तै चेन्नईमा विद्यार्थी संगठन एसएफआई र डीवाईएफआईले प्रश्नपत्र चुहावट विरूद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो। प्रदर्शन शुरू हुनु अघि नै प्रहरीले

0: संघलाई नियन्त्रणमा लियो। यसैबीच सामाजिक अभियन्ता सुनम वाङ चुकले सरकारसँग आफ्ना मागबारे सकारात्मक पहल भए पनि अनसन अन्त्य गर्न तयार रहेको बताउनु भएको छ। वाङ चुकले आफ्ना मागहरू औपचारिक रूपमा सम्बोधन भए अनसन अन्त्य गर्ने संकेत गर्नुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा हुने 20 एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरूष कबड्डी टोली प्रशिक्षणका लागि भोलि भारतको हरियाणा जाने भएको छ। टोलीले हरियाणा स्थित सञ्जीव नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्याण्ड जानेछ। त्यसपछि टोली प्रशिक्षण स्थलबाटै असोज 3 देखि 18 गतेसम्म जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा सहभागी हुनेछ। नेपाली पुरूष कबड्डी टोलीको एसियाली खेलकुदमा यो 5 सहभागिता हुनेछ। भारत जान लागेको पुरूष टोलीले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले आज एक कार्यक्रमका बीच विदाई गरेका छन्।
0: भलिबल च्याम्पियनशीप 2026 पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 सेटमा पराजय भोग्यो। शुरूआती 2 सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो खेलमा जित निकाले पनि नेपाल निर्णायक 5 सेटमा पछि पर्यो। पहिलो सेट 19-25, दोस्रो सेट 21-25 गुमाएको नेपालले तेस्रो खेल 34-32 र 25-19 जितेर बराबरीमा ल्याएको थियो। तर 5 खेलमा नेपाल 9-15 पछि पर्यो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
0: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
1: आज राति 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
0: नीट प्रश्नपत्र चुहावट प्रकरणले भारत भर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनाम वाङचुक तयार।
1: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै काभामेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा खाद्य सामग्री।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि माइका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खिम्री दे गरम ओगोदरी जेउ बेला सुनो फुरी कता ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिमी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाधे वातावरण मिलेने ल खेप्पा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाघे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिमगेको ठयल मेलागी नाटे जन धनी मे खेप्पा छिटी ताउ खोकाई वन जङ्गल सर मेरा आइरुली बानी एमए हो सोछा मेला लिउ सोकर पोतरालाई पार्दे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई हुजा बाङ्जा र यामाने पोल गेने यहाँ चिज र रहे वन जङ्गल याल गे बाबा यहाँ
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरो दिदी ओरे नै
3: नाङथाङ नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल अनुगमन दिने व्यवस्था
2: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे करिम गाई गेजम हेकेलाई जो अब नजिरे बनाए गेङ गेजम हेकेमा लागे औले
3: वन जङ्गल जुडिसी घेङबारी ल बाली नाली कुचुला चुली झ्याक्रा सचाउँछु छिमी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला गेमाइए लागि तिमी पार्सना खरनामा मिलिदे भनै सानो जन
3: बतास उचुलिजु बेलाको घिजिमके कोटल मेके सताङ्कीले हेन अर्थमा छिन्ने हे चासो के सही
2: मे लागि निताई गे मने के पछि सुनो अरूले मने के बच्छ क्या
3: के छ छामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यत सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला?
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमासीको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
3: 98-095-14-652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
9: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
8: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
9: चार पर्व आउन लागिसक्यो। सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
8: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठग्गिने हो कि भन्ने डर हुन्छ।
9: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
8: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
9: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
8: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
9: प्रोप्राइटर तिलक रसाइली,
8: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।

0: आवाज तपाईँको मनको आवाज यो हो रेडियो जर्जुला 96.4 MHz
1: 52 23 53
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्,
1: त्यो संख्यामा रहेको स्टाफहरूबाट संरक्षण असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै खति हुने काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैर सैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: आजपखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
2: एकै घण्टामा त्यो समाधान हुने त होइन, त्यो सम्बोधन त हुनु पर्यो नि, उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने, तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
4: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरूका आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ

0: दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौ।
1: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, आफ्नो पक्ष भन्नु न इतर पक्ष, उहाँले अलिकति लचिलो भएर मिलाउन खोजिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने जुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भको आफै छ।
0: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भयो नि, यस्ता खालका गतिविधिले कांग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
1: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादी पनि मान्दिनँ, पछाडि फेरि जुट्न पनि सक्छन्, यस्तो चलिरहन्छ। अब हरेक कुरा त टिकेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैज्ञानिक त पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्दैपछि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ सम्पीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभए चाहिँ हुन्थ्यो।
0: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
1: मलाई स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भएछ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्त त गोत्र

0: 他们也是报告，我真的来。
1: दुबई पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुबई पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेका छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिका आधारमा चुनाव भइसकेका छ, त्यसलाई मान्यता दिएर भयलाई समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले, होइन समूह भए समूह आएको बढीसँग गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यसो यो भनेर बाहिर बस्ने तर जन्मदिन छैन भने त भएन नि त। कि त महाधिवेशन हुनेछ, त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो। अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा प्रश्न छ। उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई। त्यस कारणले अब मेरो विचारले त सायद सुखी जिन्न हाल्ला भन्ने जस्तो लाग्छ।
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा। सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग।

0: जुले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जुले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग।
1: अमेरिका सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: मानिसहरूको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो चर्चिला 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
3: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
2: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राती, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
3: प्रत्येक राति 9 देखि 10 बजेसम्म
2: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
3: कार्यक्रम गुड नाइ।

नमस्कार नमस्कार, हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। सदाको बसाई जस्तै कार्यक्रम गुड नाइटमा उपस्थित भएका छौं। हामी कार्यक्रम गुड नाइटमा छौं र कार्यक्रम गुड नाइटमा मलाई यति बेला प्रविधि संयोजनबाट साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको आवाजमा उपस्थित भएको छु। म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम गुड नाइट मा हामी रहदै गर्दाखेरि तपाईँको समसाथमा हामी रहदै गर्दाखेरि कार्यक्रममा के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज बुधबार व्यवसायी आज तपाईँको रोजाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 98 68 39 40 फोन डायल गर्नुहोला र तपाईँको रोजाएको गीत आज सुन्ने बसाई हो। सामुदायिक रेडियो जलजला 96.4 MHz, सामुदायिक रेडियो स्काई 90.4 MHz अनि सामुदायिक रेडियो धनकुटा 106.2 MHz लगायतका रेडियोहरूबाट एकैसाथ कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। मलाई रीता गाहामगर, रीता बुढामगर, रीता सुषमा मल्ल अनि सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ। अब 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तपाईँले हामीलाई टिकटकबाट पनि सुन्दै हुनुहुन्छ है, प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट अडियो लाइभ होइन भिडियो लाइभ हेर्दै हुनुहुन्छ। यो गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: थानेश्वर गौतम र शान्तिश्री परिवारको आवाजलाई यहाँबाट स्थान दिएका हौ। रातिको समय छ, रातिको समयमा यस्ता यस्ता सेन्टी सेन्टी गीतहरू सुन्दा धेरै साथीहरूलाई मनपर्छ भने धेरै साथीहरूलाई अलिकति चटपटेवाला गीत सुन्न मनपर्छ, चटपटे खालको गीत सुन्न मनपर्छ होइन। 9867309440 आज गीत रोजाइमा पार्नका लागि आउनुहोला। तपाईँलाई मनपर्ने गीत आज हामीले यहाँबाट सुनाउनेछौ कि छ। फोन सम्पर्कमा साथी हुनुहुन्छ, सम्पर्कमा साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्ते हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्नु भयो? कहाँबाट?
1: धनकुटाबाट सोनी बिन्दु।
0: अलि टाठो आवाज बनाउनु ल। सोनीको के छ हालखबर?
1: मेरो खबर ठिकै छ भनेको छ हजुरको।
0: ठिक छ, अनि सोनीले के गर्दिनुहुन्छ?
1: म खाना खाएर कोठामा आएर कार्यक्रम सुनिरहेको
0: छु। ए, अनि सोनीले टिकटक चलाउनुहुन्छ कि चलाउनुहुन्न? ला, मलाई फलो नगर्ने अनि म टिकटक चलाउने, मलाई फलो नगर्ने? बिस्तारै होइन, भर्खरै अब फोन राख्ने बित्तिकै गएर त्यहाँ फलो गर्नु होला अनि लाइभ पनि हेर्नु होला है त। अनि आज कुन गीत रोजाइमा पार्नुहुन्छ? तिमी कसको हुने होला होइन? पहिला पहिला कोइला भन्नुभएको थियो होला होइन? यस्तै तपाईँले त कसलाई भन्नुभएको अरे बिहा भन्दा अगाडि? त तपाईँले कतिलाई यस्तो भनिसक्नु भएको थियो अरे? हो, ए, कस्तोलाई पनि भन्नुभएको छैन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झेर समर्पण राख्नुहुन्छ? हुन्छ, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। सोनी लिम्बू आउनु भएको थियो। आज गाउँखाने कथाको विजेता छुट्याउने पनि हो होइन, विभिन्न साथीहरूले फोन गर्नुभएको थियो, ती साथीहरू मध्येबाट एकजनालाई विजेता पनि बनाउनु छ, अन्तिममा हामी घोषणा गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु फेरि पनि। नमस्कार हजुर।
2: नमस्कार भाइ,
0: को बोल्नु भयो? कहाँबाट? रमा प्रधान। कुन माध्यमबाट सुन्नुभयो हामीलाई?
2: कार्यक्रम सुन्न नपाए थाहा छ, यो अभिनेता हो है भन्ने थाहा हुन्छ मलाई।
0: अनि टिकटकबाट सुन्न सकिन्छ नि त अहिले त?
2: हो कि त, फोन मेरो बिग्रिरहेछ।
0: हो र, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा पारिसक्नु भएको छ साथीले, अब तपाईँले गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सबभन्दा सुरुमा तपाईँलाई अनि प्राविधिकमा बस्नुहुने दिदीलाई अनि साथीहरू थुप्रै हुनुहुन्छ र म पर्दन भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई भन्दैछु। चिन्छु
0: नमस्ते। अब तपाईँको लागि एउटा गीत राख्छौ, तिमी कसको हुने होला मनी कसको हुने होला, यो गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। सोनी लिम्बुले रोजाइमा पार्न भएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। रेडियो जलजला, रेडियो स्काई, रेडियो धनकुटारा, रेडियो हाफ्रीबाट कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियोबाट लाइभबाट हेर्दै हुनुहुन्छ है। यति बेला 98 68 39 40 प्राइभी मित्र ब्याकग्राउण्ड पनि बजाउने गर्नुहोस् न है। यतिको ठिक छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: प्रकाश कुमार।
0: प्रकाश कुमार के छ प्रकाशजी, रेडियो बन्द गर्नुहोस् कि त रेडियो भन्दा टाढो जानुहोस्। अनि के छ अर्को खाँचीमा, रेडियो स्काईबाट सुन्दै हुनुहुन्छ भनेपछि होइन? ए टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ
1: हजुर।
0: के छ रेडियो स्काईबाट बजे छैन कार्यक्रम?
1: टिकटक लाइभ अस्ति आएर मङ्गलबारबाट टिकटक लाइभ आयो, त्यसपछि सुन्नु भएको।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ हाम्रो प्रकाश कुमारले?
1: हजुर, वनको काफल वनकै चरीलाई।
0: ओहो, वनको काफल वनकै चरीलाई, तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भारीलाई, होइन?
1: हजुर,
0: कसको माया हो जुनी भारीलाई साचेर राख्नु भएको प्रकाशजी? कसको माया हो जुनी भरि साचेर राख्नु भएको? खोइ त फोन काटिक प्राइमभित्र हेर्नुहोस् त, फोन काटे जस्तो छ। हाम्रो प्रकाश आउनु भएको थियो, उहाँसँग कुराकानी गर्दै थियौं, झ्याप्पै फोन के भयो, स्विच अफ हो। प्राइमभित्र कार्यक्रम उता हेर्नु होला है, प्राइमभित्र फोन के भएर काट्यो। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका, फोन काटिक्यो प्राइमभित्र हेर्नुहोस् त, फोन काटे जस्तो छ। हाम्रो प्रकाश आउनु भएको थियो, उहाँसँग कुराकानी गर्दै थियौं, झ्याप्पै फोन।

अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसको नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ प्राइम मित्र हुनुहुन्न भन्नुभएको छ। ब्याकग्राउन्ड टुन अलि बजाउनु है। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौं र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी तपाईसँग कुराकानी गर्दै अगाडि बढ़िराखेका छौं। हाम्रो प्रकाशजीले गीत रोजाइमा पार्नु भएको छ। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि हामी कार्यक्रममा गीत राख्नेछौ। के छ फोन आएको छ? के छ फोन आएको छ कि छैन प्राय मित्र? अब गीत राख्छौ क्यारे। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: तपाईँलाई फेरि पनि स्वागत छ। अलिकति टेलिफोनमा समस्या उत्पन्न भयो होइन, फोन लिँदा लिँदै अब अर्को नम्बर मैले उपलब्ध गराउँछु, त्यो नम्बरमा फोन गर्नुहोला। नम्बर हो 97 64 65 90 47। नम्बर फेरि त्यो जानकारी गराउँछु, 97 64 65 90 47 फोन गर्नुहोला। 97 64 65 90 47 फोन गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, 97 64 65 90 47 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। 98 68 को लाइनमा अलिकति समस्या भयो, यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? ए बुद्धिराम थापा, लुङ्ग्री गाउँपालिकाबाट।
1: हजुर,
0: अनि के छ बुद्धिरामजी हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। अनि यति बेला के गर्दै हुनुहुन्छ? अनि खाना खाएर सुत्न लाग्नु भएको होइन?
1: हजुर, खाना खाएर सुत्न लाग्यो।
0: अनि दिनहरू कसरी बिताउनु भयो? गोठालो गएर बिताउनु भयो होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: हजुर, गाना रोज्ने भनेको त अब के हुन्छ, यो त्यही एउटा मैले खासै गाना रोज्न त आउन त्यही बन्की छोरी बनको छोरी बन्की काफललाई भन्ने नै मनपर्छ, त्यही बजाइनु होला नि।
0: ए एउटै गीत कहाँ दुईचोटि बजाउन मिल्छ त? ल उसो भए अर्को साथीले गीत रोज्न लगाउँला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: ल गुड नाइटको शब्द अब सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु, अनि मेरो साथमा हुने बहिनीहरूलाई, अनि अब यही भन्ने मैले चिन्ने चिन्न चिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै गुड नाइट नमस्कार।
0: हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। 97 64 65 90 47 फोन गर्नुहोला। 97 64 65 90 47 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौ। के छ साथी, हुनुहुन्छ हुनुहुन्न भन्नु भएको छ? गीत रोजनका लागि आउनुहोला है। अब आउने साथीले गीत रोजना पाउनुहुन्छ, कस्तो भाग्य माने, दुई दोस्रो साथीले गीत रोजना पाउनुहुन्छ। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
2: म लुङ्ग्रीबाट तीर्थना गिरी बोल्दैछु है।
0: ओहो, लुङ्ग्रीबाट तीर्थना गिरी, के छ तीर्थनाजी खबर तपाईँको?
2: सबै ठिक छ, हाम्रो त के छ नि लिबाङतिरको,
0: एकदम लिबाङतिरको पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: खाना
0: खाएर भाँडाहरू माझेर सुत्न लाग्छ। ए अनि आज तपाईँले गीत रोज्न पाउनुभयो, भन्नुहोस् त।
2: कालीगन्धा तरे जन्ती भएर पछि हल्ला सुन्छ नराम्रो बैमानी छ अरे भन्ने गीत
0: बजाइदिनु। बैमानी भएको हल्ला सुन्नुभयो
2: होइन कि? मलाई त्यही गीत मन परेर हो।
0: ए त्यही गीत मन परेर रोज्नुभयो होइन? के कोही कोही बैमानी भएको हल्ला सुन्नुभयो र?
2: होइन,
0: बुढाबुढी मान्छेले त अनि बैमानी छौ के छौ भन्ने होइन?
2: होइन, हाम्रो त बैमानी नै हुनुहुन्न, सबै राम्रै हुनुहुन्छ।
0: ए सबै राम्रै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो। अब यो गीत राख्नेछौ, कसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ?
2: यतिखेर कार्यक्रम गुड नाइट सुनेर बस्नुभएका रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूलाई सुन्दर छ पनि मिठो निधरीको कामना सँगै गुड नाइट भन्छु, अनि छुट्टिए पनि हजुरहरूलाई सबैलाई है।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। 97 64 65 90 47 फोन गर्नुहोला। अब गीत राख्छौ, काली गंगा तरी गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी तपाईसँग कुराकानी गर्छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार दादा।
0: को बोल्नुभयो, कहाँबाट?
1: म दाङको बबई गाउँपालिका वडा नम्बर 6 बाट वासुदेव बोली।
0: वासुदेव बोली, के छ वासुदेव जी खबर?
1: एकदमै ठिकठाक छ दादा। यता
0: फोन आवाजले बढाउनु होला। अनि एकदम ठिक छ होइन?
1: हजुर हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यसो कार्यक्रम सुनेर बसेको दादा।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दियो भन्ने गीत रोज्न चाहन्छु दादा।
0: ए, मैले बामा त्यागेर लागेको मायाले मलाई धोका दियो होइन?
1: हजुर हजुर।
0: भनेपछि बा आमालाई त्यागेर माया लाउनु भयो, त्यही मायाले पनि तपाईँलाई धोका दियो?
1: होइन सर, होइन दादा, त्यो गीतमा मात्रै मलाई चाहिँ एकदमै मन पर्छ नि त्यो गीत, त्यही भएर
0: सुन्न चाहन्छु। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई अनि प्राविधिक दिजुलाई अनि मेरो घर परिवारलाई वासुदेव बोली भनेर चिन्ने नचिन्ने सबैलाई गुड नाइट, शुभ सपनी, शुभ निदरी भन्दै छुट्टिन्छु। बाई बाई,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 97 64 65 90 47 फोन गर्नुहोला। आजको लागि अलिकति टेलिफोनमा अलिकति समस्या उत्पन्न भयो। 97 64 65 90 47 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। 97 64 65 90 47 फोन गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र के छ साथी, आउनु भएको छ? अर्को आउनु भएको छ, म स्वागत गरे। नमस्कार हजुर।
2: हजुर दादा नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: राप्ती गाउँपालिका 9 दाङदेखि। हजुर।
0: ए, राप्ती गाउँपालिका 9 दाङबाट। नाम के हो तपाईँको?
2: मेरो बसिर मिया दादा।
0: के मिया भन्नुभयो?
2: बसिर मिया।
0: बसिर मिया होइन, रूपाकोटबाट आउनुभयो?
2: हजुर हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: हजुर,
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
2: रेडियो थाहा भएन सर, त्यो कार्यक्रम आएछ त्यही भएर फोन हानेको।
0: ए, कति मेगाहर्ट्जबाट सुन्दै हुनुहुन्छ त्यो त थाहा होला नि? त्यस्तो त नगरौँ न हौ, कति मेगाहर्ट्ज सुन्दैछु, कुन रेडियो सुन्दैछु, कमसे कम त्यति त थाहा हुनुपर्छ। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। एउटा गीत रोजाइमा परेको छ, उक्त गीत हामी तपाईँको लागि बजाउनेछौ। कसलाई सम्झिनुहुन्छ?
2: टुन्डोटामा बस्ने मेरो दाइलाई, देवीकोटमा बस्ने गोपाल भिनाजुलाई अनि सबैलाई दिदीहरूलाई
0: सबैलाई सम्झिन चाहन्छु। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब हामी तपाईँको लागि राख्छौ एउटा गीत, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दियो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। आज बुधबार बसाई हो, आज तपाईँलाई मनपर्ने गीत संगीतहरू सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौं। यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौं 97964695047। कति सजिलो नम्बर छ होइन। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते सर,
0: को बोल्नुभयो, कहाँबाट?
1: जनकोटदेखि नन्दबहादुर खत्री।
0: जनकोटबाट नन्दबहादुर खत्री, फोनको आवाज अलिक ठुलो बनाउनु, भोल्युमबाट पनि ठुलो बनाउनु है प्राइमरी मिनिस्टर। अनि यति बेला के गरिदिनुहुन्छ नन्दबहादुरजीले?
1: सुत्ने तर्खरमा हो सर।
0: ए, सुत्ने तर्खरमा हुनुहुन्छ
1: हजुर।
0: अनि के छ दिनहरू कसरी बिताउनुहुन्छ? खेतीपातीको काम सकियो कि सकिएन?
1: खेतीपाती गरिरहेको छ, सिमीहरू ठाक्रो ठाक्रो लगाने त्यही हो।
0: के छ अनि आज भोलि साग सब्जीहरू के फल्या छन् बारीमा, के छन्?
1: आज भोलि त खासै त्यस्तो छैन, थोर थोर सिमीहरू छ, खर्सीको मुन्टाहरू त्यही हो, तरकारी भने।
0: ए, तरकारी भने त्यति छ होइन।
1: हजुर हजुर,
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत बजाइमा पार्नुहुन्छ?
1: भुमरीमा परे भने म रुने भन्दा रमाउने धेरै छन्, यतिकैमा मरे भने म भन्ने।
0: भुमरीमा परे भने म रुने भन्दा रमाउने धेरै छन्, यतिकैमा मरे भने म, होइन?
1: हजुर सर।
0: हुन्छ, यो गीत तपाईँको लागि हामी राख्नेछौ। कसलाई सम्झना समर्पण गुड नाइटका शब्दहरू राख्नुहुन्छ?
1: मलाई नन्दबहादुर खत्री भनेर किन्नुहुने सम्पूर्णलाई सम्झिँदै दिलाउँछु सर। हुन्छ,
0: नमस्ते। नन्दबहादुर खत्री आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि कार्यक्रममा गीत राख्नेछौ। यति बेला साथी नमस्ते हजुर।
2: हेलो भाइ, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: नगरपालिका 10 बनिसरा विश्वकर्मा।
0: बनिसरा विश्वकर्मा नगरपालिका 10 बोल्दै हुनुहुन्छ
2: हजुर।
0: के छ बनिसराको हालखबर?
2: ठिकै छ भन्नु पर्छ, कस्तो छ?
0: ठिक छ हाम्रो पनि। अनि बनिसराले अनि हामीलाई सम्झिनु भयो, हिजो पनि फोन गर्नुभएको थियो, आज पनि फोन गर्नुभयो होइन?
2: हजुर, अगाडि पनि गरेको थिएँ भाइ, अनि लास्ट लास्ट स्पिकर अन भएको रहेछ, अनि अफ गरेर गर्छु भनेर काटिएको
0: थिएँ, झुकेर काट्यो होइन?
2: हजुर,
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज ककसलाई सम्झना समर्पण राख्नुहुन्छ, ककसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई, अनि प्राइभेटमा बस्नुभएको दिदीलाई, अनि मेरो घर अनि फ्यामिली, अनि मेरो माइती परिवार, अनि मेरो दिदी ज्योति मगर, अनि मेरो प्यारो भन्दा प्यारो दिदी सपना मगर, अनि विदेशमा हुनुभएको मेरो दादा तिलक मगर, नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो बनिसरा विश्वकर्मा, उहाँसँग कुराकानी गरिसकेका छौं। र के छ अब समय, गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: रुनी भन्दा रमाउने धेरै छन् यतिकैमा मरे भने म यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। पुरुषोत्तम न्यौपाने र बीमा कुमारी दुराको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, साथी हुनुहुन्छ, नमस्ते हजुर। को बोल्नुभयो कहाँबाट? अलि ताठो आवाजमा बोल्नु पर्यो। को बोल्नुभयो कहाँबाट? आर्या मगर। के छ आर्या, खबर तपाईँको? ठिक छ। के गर्दै हुनुहुन्छ आर्याले? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? खाना खानुभयो? मैले पनि खाइसके। के अरे, अनि आज दिनहरू कसरी बिताउनु भयो, के के गर्नुभयो?
1: आज त पानी पनि परेको थिएन, घाम लागिरहेको थियो, गोठालो गएर दिनहरू पुग्यो।
0: ल, आज कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर तपाईँले?
1: फुलमा मौरी डुल्ने बेलामा भन्ने गीत बताइदिनु न।
0: फुलमा मौरी डुल्ने बेलामा स्कुल जाँदा तिमीलाई देख्न मन लागेर स्कुलबाट आउँथे म भागेर, होइन? कतिको स्कुलबाट भाग्नु भयो होला भन्नुहोस्। उनलाई देख्न मन लागेर स्कुलबाट भागी भागी आउनुभयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस् अब।
1: गुड नाइट भन्न चाहेँ, टेक्निसनमा बस्नुभएको मित्रलाई पनि गुड नाइट भन्न चाहेँ। मलाई आर्या मगर भन्दा सुन्दिनँ, तिमी सम्पूर्णलाई गुड नाइट भन्दैछु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो आर्या मगर सुनसारी भएको छ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि के छ समय छैन, एकजनालाई गुड नाइटको सन्देश त लिन सक्छौ होला आउनुभयो भने, कि 9897465497 फोन डायल गर्नुहोला, म एकजना साथीलाई म लिन्छु होइन, छोटोमा कुराकानी गर्छु। के छ आउनु भएको छैन, आउनु भएको छैन भन्नुभएको छ। ल ठिक छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ र आज गाउँखानी कथाको विजेता छुटाउनु पर्दा सही जवाब दिने साथीहरू मध्ये एकजनालाई हामी विजेता बनाउनु पर्ने हुन्छ। हामीलाई ध्रुव शाहले सही जवाब दिनुभएको थियो, त्यसै क्रममा दिनेश परियारले पनि सही जवाब, दिनेश विश्वकर्माले पनि सही जवाब दिनुभएको थियो। ध्रुव शाह प्युठानबाट, दिनेश विश्वकर्मा धनकुटाबाट, जुनमाया बीसी यताबाट आउनुभएको थियो, के भन्छ सुनसहरीबाट, यसै क्रममा आउनुभएको थियो बनिसरा विश्वकर्मा आउनुभएको थियो, धाङसी धबाङबाट ऋषिराम पाण्डे आउनु भएको थियो प्युठानबाट, अनि त्यसपछि ल अब हामी विजेता घोषणा गर्नुपर्ने हुन्छ, समय हामीसँग छैन होइन। आजको लागि विजेता हुन सफल हुनुभएको छ, धेरैजनाले सही जवाब दिनुभएको थियो, त्यसैले हामी गोला प्रथा पनि गरेका छौं र कसले कार्यक्रमलाई बढ़ी प्राथमिकता दिनुहुन्छ होइन, कसले बढ़ी प्राथमिकता दिनुहुन्छ, अन्य बसाईहरूमा पनि कसको सक्रियता बढ़ी हुन्छ हामी त्यो पनि हेर्छौं र त्यो हेर्दाखेरि बनिसरा विश्वकर्मा आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ। बधाई छ बनिसराजी कार्यक्रममा विजेता हुन सफल हुनु भएकोमा। हिजोको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ, हिजो गाउँखानेका साथी हो, मंगलबारी बसाई थियो र यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर, सुषमा मल्ल, रीता मगर अनि सञ्जिता लिम्बुलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। प्रेस वीरेन्द्र गिरीको टिकटक लाइभबाट हामीलाई सुन्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं र आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। औषधि खाना बिर्सनु भएको छ भने औषधि खानुहोला, झालडोकाको चुक्कुन राम्रोसँग लगाउनुहोला अनि खाने पानी आफूसँगै राखेर सुत्नुहोला, बाहिर कुनै सामान बिर्सनुभयो भएको छ कि सम्झिनुहोला। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 9864417298 फोन गर्दै गर्नुहोला। अहिलेको लागि म वीरेन्द्र गिरी विदा भए, नमस्ते, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं छहरा छङ्गहरू यी सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्संग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित रहेको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन चक्रियाउँदछु।

प्रिय सज्जन, संसारमा भगवानको अस्तित्व छ कि छैन, ईश्वर छन् कि छैनन् भन्ने सन्दर्भमा हजारौं वर्षदेखि बहस हुँदै आएको छ। अहिले पनि त्यो बहस जारी छ र हजारौं वर्षसम्म यो बहस जारी रहनेछ। अर्थात् ईश्वर छन् कि छैनन् भन्ने जुन बहस छ, त्यो बहस कहिल्यै नटुङ्गिने बहस हो। समुद्रको गहिराई नापेर नसके जस्तै हो प्रिय सज्जन। ईश्वर भनेको पनि त्यही समुद्रको नाम हो, त्यो सागरको नाम हो, जसलाई कहिल्यै पनि नापेर सकिँदैन, जसको गहिराई जसको आयाम नाप्न निकै कठिन हुन्छ, सम्भवै छैन। ईश्वर भनेको पनि, परमात्मा भनेको पनि त्यही शक्तिको नाम हो, जसको कुनै परिभाषा छैन, अर्थात् जसका धेरै परिभाषाहरू छन्, जसको निश्चित स्वरूप छैन, अर्थात् जसका अनेकन स्वरूपहरू छन्, त्यो चिन्मय, त्यो दिव्य, त्यो अपार रहस्यले भरिएको जुन विश्व शक्ति छ, त्यो शक्तिको नाम नै परमात्मा। हजारौं वर्षदेखि ईश्वर छन् कि छैनन् भनेर मानिसले तर्क र बहस गर्दै आजसम्म आइपुगेको छ र यो अझ सकिएको छैन, निरन्तर जारी रहनेवाला छ। संसारमा यस्तो कुनै पनि मनुष्य छैन जो जीवनको अन्तिम अवस्थासम्म पनि ईश्वरको अस्तित्वलाई नकारेर प्राण त्यागेको होस्। हाम्रै आफ्ना महाकवि लक्ष्मी प्रसाद देवकोटा हामी सबैले जानेका छौं, बुझेका छौं। जीवनभर उहाँले जुन भगवानको चिन्तन गर्नुपर्ने हो, अर्थात् जुन किसिमको ईश्वरको कल्पना गर्नुपर्ने हो, त्यो चिन्तन र त्यो कल्पनाबाट उहाँ मुक्त हुनुभयो। उहाँले कुनै पनि ईश्वरको अस्तित्वलाई, भगवानको अस्तित्वलाई सहजताका साथ स्वीकार गर्नुभयो। तर जीवनको अन्तिम क्षणमा उहाँले त्यो सत्यलाई स्वीकार गर्नुभएको थियो। न ज्ञान भक्ति नभो विवेक आखिर श्री कृष्ण रहेछ एक, कृष्ण नै वास्तवमा रहेछ सम्पूर्ण शक्तिहरूको पनि शक्ति। बाँचुन्जेल यो बोध भएन, यो ज्ञान भएन, मर्ने बेलामा यो सत्यको बोध गर्दैछु, महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको थियो। अर्थात् हामीले आफूभित्रको अहंकार बाँकी रहँदासम्म, शरीरमा शक्ति रहँदासम्म, मैले केही गर्न सक्छु भन्ने अवस्था रहँदासम्म ईश्वरीय अस्तित्वलाई स्वीकार्न निकै गाह्रो मान्दछ। जब सबै शक्तिहरूले हामीलाई छोडिदिन्छन्, सम्पूर्ण अवस्थाहरूबाट हामी मुक्त हुनुपर्ने समय आउँछ, त्यतिखेर हामीलाई ईश्वरको अस्तित्वप्रति बल्ल विश्वास हुन्छ। प्रिय सज्जन, त्यतिखेर निकै ढिलो भइसकेको हुन्छ। त्यसैले ईश्वरको जुन चिन्तन छ, ईश्वरको जुन मनन छ, ईश्वरको जुन भक्ति छ, त्यो समयमै गर्नुपर्छ भनेर भनिएको। ईश्वरीय चिन्तन यस्तो चिन्तन हो जो हरेक मनुष्यका लागि जीवन सुन्दर पार्नका निमित्त आवश्यक छ। ईश्वरीय चिन्तन भनेको सद्वृत्तिको चिन्तन हो, सकारात्मकताको चिन्तन हो। यो सारा ब्रह्माण्ड ईश्वरीय त्यही ऊर्जाले व्याप्त छ। संसारमा किट पतङ्गदेखि पशु पक्षीसम्म सबैमा ईश्वरको दिव्यतम अस्तित्व विद्यमान छ। प्रिय सज्जन, आखिर हामी आस्तिक हुनु त छँदैछ, ईश्वर भक्त हुनु त छँदैछ, ईश्वरको अस्तित्वलाई स्वीकार्नु त छँदैछ। प्रिय सज्जन, त्यसैले समय छँदै, जीवन छँदै ईश्वरको अस्तित्वलाई किन अस्वीकार गर्ने, किन परमात्माको अस्तित्वलाई स्वीकार नगर्ने, यो प्रश्नप्रति भने हामी सबैले गम्भीरता प्रकट गर्नु अनिवार्य छ। मान्छेले खोजेको हो प्रिय सज्जन। मान्छेको सभ्यता हजारौं वर्ष पुरानो भइसकेको छ आजसम्म आइपुग्दा। मान्छेको जन्म नै खोजका लागि